0: भन्नु न आमा, बाबा कस्तो हुनुहुन्थ्यो?
1: ठ्याक्कै त जस्तो चकचकी चुलबुली चन्चले नाक्काले बिचबाट सिउँदो काटेर लडक्क पार्नुहुन्थ्यो कपाल, चुल्कीभित्रबाट रुमाल बाँध्नुहुन्थ्यो। हिरो भन्ने ठुलो सपना थियो मेरो बाबाको। दिलीप राई माझीको ठुलो फ्यान, नक्कल पनि तुर्सतै उतार्ने सबैको प्यारो मान्छे। नाच्न गाउन भनेपछि हुरुक्कै गाउँभरिका सबै मान्छे बोलाएर रातभरि गाउनुहुन्थ्यो। त्रिबाबाले गर्दा अलिअलि मैले नि गाउन जानेको थिएँ।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया बस्ला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ हे

0: अब माया बसी बस्दा भाउजू भन्न पाइएला नि भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरा त सबै गाउँलेले लखेछ नि
2: के भन्नुहुन्छ
1: जाडा जाँदै यस्तो चिठी छाडेर
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु मलाई पर्खे आई आमा मेरो माया नमरी आई म एक दिन अवश्य फर्किन्छु

सन्धि बाँधेर पछि दिवालीको एउटा रोदीको रोदीमा गीत गाउँदा गाउँदै झानिएको माया प्रेमले उचाएको कथा बाटो बोलमाया बनेको रहेछ. अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलमाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई अत्यन्तै क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ मेरो फेरि शुभकामना छ. सफल होस्.